Welcome to Nepalese Voice of Canberra on 2XXFM 98.3. This is a Nepali language program and I'm Pratishtha. And I'm so glad you're joining us today. In today's episode, we have a beautiful mix of Nepali music, community updates and a special interview lined up for you. Let's begin our program with a warm hello to all our listeners across Canberra and beyond. And now, let me also welcome you in Nepali. Namaskar, 2XXFM 98.3. नेपालीज भोइस अफ क्यानबेरा क्यानबेराबाट नेपाली समुदायको लागि कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ. म प्रतिष्ठा आजको कार्यक्रममा तपाईँ सबैसँग जोडिन पाउँदा धेरै खुसी छु. आज हामीसँग रमाइला नेपाली गीतहरू र सधैँ झन् समुदायका गतिविधिहरूको अपडेट पनि रहेको छ. आज कार्यक्रममा पहिलो गीत सुनौ, सुगम पोखरेलको बाडुल्की. इन्जोय दिस सङ्ग.

तपाईँ सुन्दै हुनुहुन्छ नेप्लिज भोइस अफ क्यानबेरा, क्यानबेराबाट नेपाली समुदायको लागि मात्रै 2XXFM 98.3 म प्रतिष्ठा। हामीले भर्खरै सुन्यौँ बाडुल कि सुगम पोखरेलको 1MB प्रोजेक्टभित्रको लोकप्रिय गीत हो। सुशान्त गौतम र सुगम पोखरेलको सङ्गीत अनि राम अविरल विष्टको शब्दले यो गीतलाई एकदम रमाइलो बनाएको छ होइन। अबको पालो रहेको छ वचन क्यानबेरा सेगमेन्टको 13-20 अगस्तसम्मका कार्यक्रमहरू। क्यानबेरामा के हुँदैछन् त? 13 अगस्त बिहिबार टर्नरको आरयुसीमा पेकिङ डकको फ्री पप अप सो हुँदैछ भने 15 अगस्त शनिबारमा एएनयुले आफ्नो 80 वर्ष पुरा गरेको अवसरमा कम्युनिटी डे मनाउँदैछ। सङ्गीत कला विज्ञान प्रदर्शन र फुड ट्रक सहित त्यही दिन नेसनल लाइब्रेरीमा ओरल हिस्ट्री पथ सुरु हुँदैछ भने तपाईँले त्यहाँ चाहिँ परिवारका सम्झनाहरू रेकर्ड गर्न सक्नुहुनेछ। त्यसै गरी अगस्तभरि फ्यामिली हिस्ट्री मन्थ र प्लाटिपस मन्थका गतिविधिहरू चलिरहेका छन्। साथै M16 आर्ट स्पेसमा विभिन्न कला प्रदर्शनीहरू पनि हेर्न सकिन्छ। र 16 अगस्त आइतबार एआइएस एरिनामा क्यानबेरा ब्रेभको आइस हकी खेल छ भने क्यानबेरामा धेरै कार्यक्रमहरू हुन गइरहेका रहेछन् है। अब आउने हप्ता इन्जोय गर्नुहोला, आफ्नो विक एकदम प्लान गरेर परिवारसँग रमाइलो टाइम बिताउने यो राम्रो अवसर रहेको छ। नेपलिज भोइस अफ क्यानबेरा 2XXFM 98.3 अबको पालो छ अर्को गीतको। आज म लिएर आएको छु इन्दिरा जोशीको मायाको रेडियो। इन्जोय दिस ट्र्याक।

हामीले भर्खरै सुन्यौँ इन्दिरा जोशीको मायाको रेडियो. आई होप यु इन्जोय दिस सङ. तपाईँ सुन्दै हुनुहुन्छ अनि प्लिज भोइस अफ क्यानबेरा, क्यानबेराबाट नेपाली समुदायको लागि 2XXFM म प्रतिष्ठा. अब आज हामी केही विश्व घटनाहरूबारे चर्चा गर्नेछौँ. मध्य पूर्वमा तनाव बढ्दै जाँदा इजरायल लेबनन सीमा पुनरन तातिएको छ. दक्षिण लेबननमा इजरायली हवाई आक्रमण र तोपकोला प्रहार बढेको छ. सीमा क्षेत्रमा मानवीय सङ्कट गहिरिँदै युएनले तत्काल संयमको अपिल पनि गरेको छ. त्यसै गरी कोलम्बियाको शक्तिशाली भूकम्प 10 अगस्तमा जाँदाखेरि मृतकको संख्या 100 नागिसकेको छ. 7.4 म्याग्निट्युडको भूकम्पपछि उद्धार कार्य जारी रहेको विभिन्न समाचारहरूले बताएका छन्। समाचारका अनुसार सडक, पुल र अस्पतालमा ठूलो क्षति भएको रिपोर्टहरू पनि गरिएको छ र राहत टोलीहरू प्रभावित क्षेत्रसम्म पुग्न कठिनाइ भएको जनाइएको छ. त्यसै गरी अमेरिकी चुनाव नजिकिँदै जाँदा राष्ट्रव्यापी सुरक्षाहरूमा कडाई लगाइएको छ. आगामी चुनावलाई लक्षित साइबर आक्रमण र गलत सूचना अभियानबारे चेतावनी पनि दिएको छ. FBI र DHS राज्यहरूलाई सुरक्षा प्रोटोकल कडाई गर्न निर्देशन दिएको छ. त्यसै गरी चीनको आर्थिक वृद्धि सुस्त भएको कारणले विश्व बजारमा असर परेको पनि केही रिपोर्टहरू निस्किन थालेका छन्। चीनको उत्पादन क्षेत्र कमजोर हुँदा विश्व बजारमा अनिश्चितता बढेको उल्लेख गरिएको छ. एसियाली बजारमा गिरावट, अमेरिकी र युरोपेली बजारमा मिश्रित प्रतिक्रियाहरू रहेको उक्त रिपोर्टले जनाएको छ. अफ्रिकामा इबोला र अन्य संक्रमण फैलिँदा WHO उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ भने DR कङ्गो र युगान्डामा संक्रमण दर चाहिँ एकदमै बढिरहेको छ. WHO सीमा नाकामा स्वास्थ्य जाँच कडाई गर्न आग्रह पनि गरेको छ कतिपय देशहरूलाई. ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा अभावले जोखिम बढाएको रिपोर्ट पनि विभिन्न खालका समाचारहरूमा आएको देखिन्छ. यी थिए केही विश्व घटनाबारेको चर्चाहरू. तपाईँ सुन्दै हुनुहुन्छ नेप्लिज भोइस अफ क्यानबेरा, क्यानबेराबाट नेपाली समुदायको लागि मात्र 2XXFM 98.3. अबको पालो रहेको छ अर्को गीत. आज म लिएर आएको छु प्रकाश सपुतको सकम्बरी. इन्जोय दिस ट्र्याक.

0: सकम्बरी
1: सकम्बरी
0: हजुर तपाईँको नि
1: सुयोगवीर
0: सुयोगवीर
1: जोक्सपाल बाइ द वे आई एम देव
0: डिरेक्टर
1: म तिमीलाई मेरो म्युजिक भिडियोमा लन्च गर्न चाहन्छु
0: अनि डिनर चाहिँ गर्नुहुन्न
2: आर्टिस्ट मोड लाइट्स क्यामेरा

तपाईँ सुन्दै हुनुहुन्छ नेप्लिज भोइस अफ क्यानबेरा, क्यानबेराबाट नेपाली समुदायको लागि 2XXFM 98.3 म प्रतिष्ठा. हामीले भर्खर सुन्यौँ प्रकाश सपुतको फुलमाया सकम्बरी. आज नेप्लिज भोइस अफ क्यानबेरा सुन्नुभएकोमा र म प्रतिष्ठालाई कार्यक्रम नेप्लिज भोइस अफ क्यानबेरा क्यानबेराबाट नेपाली समुदायको लागि प्रस्तुत गर्ने अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद. अर्को कार्यक्रममा फेरि भेटौँला. कति छिटो समय गयो है आजको कार्यक्रमको पनि मिठो मिठो गीत सुन्दा सुन्दै. सबैले आफ्नो र आफ्नाको ख्याल राख्नुहोस् यति भन्दै आज तपाईँसँग बिदा लिन्छु. अर्को हप्ता यही दिन र यही समय फेरि रमाइला गीत र कुराकानी सहित भेट्ने नै छौँ 98.3 XXXFM जाँदा जाँदै बाबु कृष्ण परियारको कश्मीरे पछ्यौरी. इन्जोय दिस ट्र्याक.